0: भन्ती छैन, मेरो बाटो छैन, मेरो माटो छैन भनेर। आजदेखि यो माटो तेरो, त यो माटोको र त हाम्रो बाटो।
1: त्यस्तै बसाई

0: ला यो माटो त भन्ती छैन, मेरो बाटो छैन, मेरो माटो छैन भनेर। आजदेखि यो माटो तेरो, त यो माटोको र त हाम्रो बाटो।
1: त्यस्तै बस है।

0: Oops. Uh-oh.
1: ला यो माटो त भन्थिस् होइन मेरो बाटो छैन मेरो माटो छैन भनेर आजदेखि यो माटो तेरो त यो माटोको र त हाम्रो बाटो
2: त्यस्तै बस है

0: ला यो माटो त भन्थिस छैन मेरो बाटो छैन मेरो माटो छैन भनेर आजदेखि यो माटो तेरो त यो माटोको र त हाम्रो बाटो
1: त्यस्तै बसाई

0: ला यो माटो त भन्थिस् होइन मेरो बाटो छैन मेरो माटो छैन भनेर आजदेखि यो माटो तेरो त यो माटोको र त हाम्रो बाटो
1: त्यस्तै बस है

0: यो माटो त भन्थिस होइन मेरो बाटो छैन मेरो माटो छैन भनेर, आजदेखि यो माटो तेरो, त यो माटोको र त हाम्रो बाटो।
1: त्यस्तै बस है।

0: ला यो माटो त भन्थिस छैन मेरो बाटो छैन मेरो माटो छैन भनेर आजदेखि यो माटो तेरो त यो माटोको र त हाम्रो बाटो
1: त्यस्तै बसाई

0: ला यो माटो त भन्ती छैन, मेरो बाटो छैन, मेरो माटो छैन भनेर। आजदेखि यो माटो तेरो, त यो माटोको र त हाम्रो बाटो।
1: त्यस्तै बस है।

0: मसँग भन्ती छैन, मेरो बाटो छैन, मेरो माटो छैन भनेर। आजदेखि यो माटो तेरो, त यो माटोको र त हाम्रो बाटो।
1: त्यस्तै बस है।

0: लाग्ला यो माटो भन्ती छैन, मेरो बाटो छैन, मेरो माटो छैन भनेर। आजदेखि यो माटो तेरो, त यो माटोको र त हाम्रो बाटो।
1: त्यस्तै बस है।

0: मसँग भन्ति छैन, मेरो बाटो छैन, मेरो माटो छैन भनेर। आजदेखि यो माटो तेरो, त यो माटोको र त हाम्रो बाटो।
1: त्यस्तै बस है।

0: यो माटो त भन्थिस् होइन मेरो बाटो छैन मेरो माटो छैन भनेर। आजदेखि यो माटो तेरो, त यो माटोको र त हाम्रो बाटो।
1: त्यस्तै बस है।

0: ला यो माटो त भन्ती छैन, मेरो बाटो छैन, मेरो माटो छैन भनेर। आजदेखि यो माटो तेरो, त यो माटोको र त हाम्रो बाटो।
1: त्यस्तै बस है।